اصل نجلي اسمهم كده تبي ابن سنة لتم جيشك كسرمي جيت لك هذا الشيء لين ده سنجيت ها شنكا جاي كشنكا كان كم كان لقيت من ليه فيلم أمر أكبر إنتوني سي بس إن كان الناس روتا ساتي بمترا سي سوريش شارتي أو بونيما شارتي मैं क्रीडियो श्रोता संघ नवागढ़ कटाई से नारायण प्रसाद वर्मा चंद्रकांत वर्मा सीमा शारदा और दामिनी वर्मा वायगर से हैं विनोद कुमार गुप्ता रीना नेहा ईश्वर अंशु गुप्ता छत्रपति शंभाजी नगर से हैं राजेश शाबले पाटिल राजदीप राजेश राशि राजेश और शीतल राजेश